तपाईँले सबै पत्रकारमा सरकारको सहयोगको कामको प्रसङ्ग लेख्नु भएको छ। गोर्खा पत्रको पहिलो पृष्ठमा सुशासन र सम्पत्ति सुधारको प्रस्ताव बिन्दु शीर्षकमा खबर छापिएको छ। यो खबर अशोक अधिकारीले काठमाडौँबाट लेख्नु भएको हो। शासकीय सुधार, भ्रष्टाचार, दुर्नीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाबदेही बनाउने संकल्प कार्यान्वयन तर्फ प्रस्थान गर्दै सरकारको सहयोग पूरा भएको

दिन पूरा गरेको छ। प्रधानमन्त्री बालकृष्ण हाल नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणा सहित कार्यक्रम घोषणा सँगै कार्यान्वयन अघि बढाएको छ। त्यसै गरी गोर्खा उपत्यका भित्री पृष्ठमा पोषणको वर्षनी लगानी तर कुपोषण पाएमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बाल बालिकाको पोषण सुधारका लागि वर्षनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 70% गर्भवती सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्यको सुमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो

पहले से नुस्खे रहेगा बैंक तथा वित्तीय संस्था का खाता तो विवरण संकलन करी और कुमार दावी न करे को रकम कानूनी प्रक्रिया पूरा गई राज्य घोषणा लियाने तथा अन्य स्रोत को परिचालन कर व्यवस्थापन करने कार्य 90 दिन भीतर सम्पन्न करने उल्लेख रहेको छ। 2082 फागुन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्ष भन्दा बढी अवधिको निष्क्रिय पूँजी रकम 20 वर्ष भन्दा बढी अवधिको 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गरेर अवरोध सरकार गुहार्ने उद्योगिक शीर्षकमा रघुराज पटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुने आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। आइपीएसको विस्तार शुल्क बढ़ी शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा सबै खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वरेन्द्र शीर्षकमा अर्को खबर छ। 47 लाख फेसबुक फलोअर्स करोड़ भ्यूज रणनीति निम्ति पोस्ट बीच प्रधानमन्त्री वरेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न अनिलगिरी गौरव पोखरेलमा जय सिंह मोहनाले काठमाडौँबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वरेन्द्र शाह चिर परिचित पोसाकमा संसद भवनमा आइपुग्नु भएको कालोकोट काले चस्मा अनि नेपाली ब्रान्ड परिष्ठाको सेतो ज

निखिल भट्टराईले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ भने कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ।

लगातार पारित प्रसारले युद्धको सरकारले गठन भएको सय दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्री उनीहरूको मोर्चाबन्दी गर्दै सदनले पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको सय दिनलाई हनीमुन अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।

अन्तिम 32 को चरणमा सर्वाधिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 को अग्रता बनाएको छ।

अभ्यर्थीहरूलाई दुई दुई को बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। दलास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनटपछि पनि 1-1 बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो।

अंतिम सुरक्षा खेलहरूमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को आमने सामने हुँदैछन् भने राति पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्य सहित परिणाममा उत्रिनेछन्।

एक दिनसम्म 12-13 घन्टासम्म के गर्दै पानी मिलाउने र निकालेर

राजेश मानन्द लेख्नु

0: धार्मिकता मिलीजुली कामिकता अचम्म हुनु पर्दैन।
1: हवस् त प्रविधि साथी सुनिल राज भारतलाई धन्यवाद। अहिले नै सुशीला स्वस्थ र सन्तोष गर्व विधवर तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सबै चाहिँ आइसक्नुभयो, आजको वाइस्टरको सफर सुरु गरौँ न त। आज हामी पहिलो चाहिँ पूर्वको दक्षिणहरूको बारेमा विज्ञ कोष हुन्छौँ।
1: हेर्नुहोस्, इराक र सुक्खा जमिनमा पानी र सनी जमिन भोकको फुलले ताजा काट्ने वा पहिले काटेको छ भने ताजा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जाने पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकेन?
1: त्यसो भए कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका फर्समा निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम कडाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान अझै पो छन्, ज्यान नभए के छन्?
2: समाज सँगसँगै दुई वर्षसम्म यसमा कान जारी राख्ने

I'm

Salvo casi capace di una di con tantissimo. Grazie a tutti.

हुई है।

Yeah.

상당히 지금이 되십니다. 지금 이동 끝났다고 하죠. 이 노바의 지금 장 패션으로 이진되니까

Thank you.

没办法期待。

Thank you.

Thank you.

Sentido a la regla aquí.

I don't know.

Sarah Barajikumar, Abraham.

sen sözlerini iddia edemeyim mi? Kim verdi dediğini?

प्रोत्साहित भएका छन्। भास्कुरी नगरपालिकाका पशुपालक कृषक भूपेन्द्र कुन नगरपालिकाले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको सुत्केरी पोषण अनुदानले पशुपालन व्यवसायलाई थप सजग प्रभावकारी बनाएको बताउनुहुन्छ। नगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने, पशुको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने र दूध तथा पशुजन्य उत्पादन वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिएको हो। पशु सेवा शाखाका अनुसार चालू आर्थिक वर्षको हालसम्म 1320 सुत्केरी गाई भैँसीलाई पोषण प्रसार अनुदान प्रदान गरिएको छ। कार्यक्रमले पशुपालन क्षेत्रमा उल्लेखनीय सुधार ल्याउनुका साथै किसानको आकर्षण समेत बढेको बताउनुहुन्छ। पशु सेवा शाखाका अधिकृत घनश्याम तिवारी

0: अहिलेको हामी रक्षक हुन्छ नि भनेको हामीले त पहिलो स्तरको लिइरहनु सक्छौँ त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ अरे
1: कुनै पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुस दुख्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्तरमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो व्यक्तिले हिँडिहाल्छ बिहान
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम पढाउनु हो सामानको लोप गरेर अमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान नजिक हो धन ज्यान नभए के धन
2: एफएमद्वारा जनहितमा जारी सन्देश

Thank you.

0: वर्षमा विवाहले तपाईँलाई भन्ने थाहा छैन कि के हो एकचोटि सँगसँग नभए प्रणयलाई फोन गर्नु यस वर्ष नपुगी विवाह गरेर बाल विवाह हुन्छ यस्तो विवाह गरेका हुने हुन्छ विवाह गरेर भनेलाई कानुन कारवाही पनि हुन्छ बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट
1: नगरपालिकाको आर्थिक वर्ष 2082-83 अवधिमा भइरहेका आयोजना कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा यो आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनवाई कार्यक्रम भास्करी नगरपालिकाको आयोजना र रेडियो

नागरिक समाज, शिक्षक, कर्मचारी, सरकार वाला व्यक्तिहरू, संघ संस्थाका प्रतिनिधि र बास्करी नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 10 गते, स्थान बास्करी नगरपालिकाको सभा हल।

Nagyon szépen,

0: साहेब ने कुकु शुरू करा खाना छ महीना पछि अनि बारे शुरू करा खाना केरा कुडी साग सब्जी अफिसे कुकु शुरू करा खानाले पत्तालाई तन्दुरुस्त बनाउँछ पुरा खाना सँगसँगै दुई वर्षसम्म स्कुल पान जारी राख्छ
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यक्रम प्रक्रियाद्वारा जनहितकारी सन्देश

Thank you.

nuts. But I will hold out the bitch. Ooh,

0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धूमपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गोवाद्वारा जनहितको जारी सन्देश।
0: आजको वाइसको छलफल सुरु गरौँ। आज हामी पहिलो चालुपूर्वको लक्षणहरूको बारेमा देखिएको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरामी सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्कु फुल्ने, धाना पाक्ने वा पहिले फाटेको छ भने धाना फराकी नहुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
0: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिरो स्तरको इलाको सम्झ्यौँ त। सचेत गर्न पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा कमिलो हुने, रुख र बिजुलीका पोलहरू टल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हेरिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको त ज्यान नभए के
2: हो? जनहितमा जारी सन्देश।

Pastry, another Panita Co service, so my Tantrum Sansana, who is only Sutana. Pastry, another Panita Co, Arti Horsa, Bilazar, Bayasi, Pirasico, Mordima, Paykarita, Ayusana, Tantrum, Pratat, Sio, Prava, Sarantama, no Arti Pursako, Arti, service, so my Tantrum, Pastry, another Panita Co, Ayusana, रेडियो गुरुवारमा एकदम बासरीको साझीकरणमा तपसिलको मिति स्थान र समयमा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण जनप्रतिनिधि कर्मचारी नागरिक समाज शिक्षक कर्मचारी सरोकारवाला व्यक्तिहरू सङ्घ संस्थाका प्रतिनिधि र बासरी नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 22 गते। स्थान मास्करी नगरपालिकाको सभाहाल

कार्यमा स्वास्थ्य कार्यले भर्ती जनाउने

Thank you.

Thank you.

स्वास्थ्य विकार विभाग के द्वारा

0: अर्को सबैजना भाइ सुन्नुभयो आजको वाइसको छात्र सुरु गराउनु त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: बिरालो सुक्खा जमिनमा पानी नसरी जमिन भुक्को फुल्ने खाना पाक्नेमा कहिले फाटेको छ भने खाना कडाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको निराको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ हामी
1: हो नि। पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? वर्षाको ठाउँ छोड्न सकिन्छ?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेतर्फ लानु भनेको जोखिम बढाउनु हो। सामान खुलो गरेर अग्लो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको भन् ज्यानै नभए के भन्
2: आफ्नो

एक पक्ष के बाद अवश्य दिन वाला हाथ

Gracias.

0: तथा नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि

रेडियो अर्पण एफएम द्वारा जारी सन्देश।

0: विपरीत मानसिक समस्या पढ़ाईमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं
0: तर खुल्ला कुरा गरौं। समाधान लागू कला होइन,

0: 就比他们这个女的强。
1: 你看我们今天的工作，这个女的，哎，我刚才发现了，你看她怎么比谁强？

I'm going to go to the next one.

0: हिसाब से सोच में पैसा जीरो
1: सात में कहा

说了，就是我们自己。

Thank you.

Radio Pravada FM Choir, Chandi Pujari Sundays.

संतुलित खाना खाई, व्यायाम शब्द गरी, धूम्रपान मदिना मात्रै दूर रही, तनावमा नियन्त्रण गरी, आज निर्णयका नीतिमा नजर, निशा रोगको सेवा

विवाह कानुनी अपराध हो,

0: ridiculous as it is sometimes.
1: किशोर जीवनलाई लागु पदार्थको प्रभाव
0: किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो।
1: लागु पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भए खुल्ला कुरा गरौँ।
0: समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र

0: सरकारले कैदीमा सुशासन सेवा प्रभाव र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकार प्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ।
1: सरकारले घोषणा गरेको सार्वजनिक सुधार सम्बन्धी 100 कार्य

हामी क्षति पुग्ने सबै आरोप लगाउनु भएको छ। लाखो राति लुम्बिनी कर्णाली र सुदूरपश्चिम राज्य स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेश राज्य स्थान तथा अन्य

समय के केही क्षेत्रका छोटो समय थिएरी पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, अरागी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षा

I think you make good sense. Thank you.

सर्विस का सत्र जिल्लाका सारना नदीमा आज आकस्मिक बाढीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले बाढी पूर्वानुमान शाखाले बाँकी बर्दिया कैलाली

0: sacarlo de otro para salir.
1: Yeah.

0: कटौती गर्ने सर्वसाधारणको दैनिकी भने उस्तै
1: यिनीहरूको सरकारको कालमा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सिद्ध भइसकेको अवस्था छ र आम उपभोक्ता अहिले त मौलिक रूपमा अत्यधिक मात्रामा अवस्था छ।
0: जन जीविका मुद्दा अभिरत सरकारवालाको सुझाव रिपोर्ट सँगै अभिनयमा नाम दाम र सम्भावना अनिवार्य विषय सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँ तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भर

0: स्वामित्वले तपाईँको यस क्षेत्रमा गति खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधारमा डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
1: लघु श्री बागमती किनार ओकेटेर

0: गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था अफ्रिकहरू भन्ने उर्दिने सरकारको नियत प्रस्ताव हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
1: हामीले एकदमै जसरी लैजानु पर्ने हो त्यही पार्टी

Santa Maria.

गरिरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले तयारी गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सिआइएन, काठमाडौँ। सामुदायिक सूचना नेटवर्क रेडियोले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ्दो आकर्षण परिवार र समाजको साथ सहयोगले ठाउँको हौसला मिल्ने अनिवार्य विषय

त्यांचं भांडारी

Thank you.

सहमति भएको सरकारको दावी छ। कर्मचारी सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमाले असन्तुष्टि निस्किएको छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। जसरी पदार्थमा लगाइएको कर हटाउन रेली उद्योगले आग्रह गरेको छ। औद्योगिक क्षेत्रमा 35 करोडको नयाँ सदस्य लगानी आज राति विषयमा धेरै जनताले गर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मुख्य उम्मेदले आग्रह गरेको छ।

0: কিছু
1: দক্ষ হয়েছে।

0: खेतीबारीको समस्या के छ?
1: हजुर सर, कारकहरु फेरि त तपाईँ नहुनेला

0: सारी चेतवृत्त सचेतना जगेरा उद्देश्यनिका अंतर्क्रियात्मक रेडियो कार्यक्रम महा जीवन संदेश में आपका स्वागत है।
1: आज हाम्रो सर्वप्रथम सचिव वाचकलाई काम गरेको राति समयमा प्रकाशन सावधानी अथवा कठा गर्ने विषयमा सम्वाद गर्ने बाटो
0: विशेष रेखा राति समयमा विषयमा सर्वप्रथम जोखिम हो वाचकलाई अपनाइ पर्ने सावधानी विषयमा हवन सर्वप्रथम सचिव डाक्टर के एन पोखरेल जानकारी दिने
2: बाटो
0: यदि हाम्रा जानका निजानका साथमा चलिने अथवा जिस्किने गर सेवा प्रतिरक्षकहरू आफन बचाउ कलाक सरफमन दसियामिटर मुख्य आहार खोजीमा बाहिर निस्कर ब्यादमा खास काटले खाना पिएर न्याय गभीर छुगरण गर से मणि आक्रमण गर्न समस्त प्रतिरक्षा गर्न क्रम साफ बस्न कठ
1: सरफमन क्षति पुगेका कुरा समस्त अनुवाद सरफमन डेक्टिकीमा र सरटिकी उसी प्रवृत्ति सरफमन दशा गर्छ आफ्नो गाउँ ठाउँ समुदायमा बाजेर स्थापनको विषयमा आउन जानकारी पठा ऊ साप कसिन कसिन ठाउँमा भेट्छ कुन कुन बेलामा बाहिर निस्कठ कुन सापको जो सक्रिय रक्षाका विषयमा थाहा गरेर पठा हाम्रो हाम्रो घर खाने पर्ने रहल साप आकर्षित हुने ठाउँ व्यवस्थापन समयमा जो कर पठा
3: Thank you.

cidade da Kemi. Hoje, de uma forma,

Thank you.

0: y tienes que conseguir que te caiga.
1: Y

0: করে কিন্তু
1: Yeah.

Gracias.

विश्व भर का रोटरी फ्रेंड्स एवं वाटर क्लब द्वारा जनहित का

पत्रकारी खानीलाई निरन्तर लाग्ने टाउको दुख्ने मुर्छा हुने टुक्का महसुस हुने र होस लगाउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँले तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

the